0: Τώρα είμαστε με ζητάρ το οποίο έγινε πότε σαν πάρσι δε τόσα έχω χωστηθεί.
1: Για να τι σε ταρκανά από σαν πάρ και έχουμε ίσμα βάσινγκ πόρτερ ο χωστηρί.
0: Ίσμα βάσινγκ πόρτερ. Μάρα είμαι ζει μόχο κόρτα national ο multi national καπνέιβολ βάσινγκ πόρτερ βοήβη. Κούρσε αξάρ γιλάρ τα κίγε τα σαράγγε σαρά προβρή.
1: Βέλκολ τα ρεχανά τα γιλε με χάρβαστε μουτάχα κούρσε κραλέ. Ποτσε καλά να με κούρτα ίσμα βάσινγκ πόρτερ βοήβη σε ρικρέτη ο στούλ κούρβαλα να χωσούλτη.
0: अच्छा है मिस जी ब्याह कुर्ता जहर सराबरों खुदार तो हुई है या कि पर इश्मा वॉशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे खाना इश्मा वॉशिंग पाउडर खास खासियत दागा दी कि कपड़े सब युक्शली को जोर ना जोर दागे पर गारंटी सर खत्म करी जाकर सजूत की वो दिनोर सरफे पर नस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवा लोसीना नखर पवी
0: شام از دی چه دام رکشلای ریزلت یا دای دارتا اویه چه داو موتا چیرتا ملویزی
1: تارکانا داو توتا پوانی گلشه جانزه بگاله شه مارکید دی اسما مین دیستیبیوتر حافظ زیر سب سر ملویزی
2: احمد بھائی زہو ہر ورس شیشہ تا گورم پا محمی ورس پا ورس دانی زیاتی گی نخ کو لاشتا او نمی زڑکی گی چی کورنا باہر وزم
3: پورے حس حبان ندی پکار مخ دانو دا پارا اشما اکنی ڈراپ استعمال کا دیر زر بدے مہنا دانے حتم شی او مخ بد صفا او کل اخکاری
2: مننا احمد بھائی اس با اشما اکنی ڈراپ خاما خا اخلم زہوارم چی زما مخ دانے نا صفا شی او خیستخ کاری احمد بھائی دا دکان پتا اخایا
3: پورے دکان پتہ ادھر سر نوٹ کا مولانا عبدالحالک ٹیلر اینڈ کاسمیٹک سنٹر ہیبر پلازا دکان نمبر 4 منگل ملا